0: वेलकम बैक कहेंगे जनाब, होना था प्यार हुआ मेरे यार। अच्छा जनाब, हमारे सभी साहब कह रहे हैं कि मैं अपनी उनके साथ सेलिब्रेट की पार्क गया, गोलगप्पे खाए, बाकी और बहुत कुछ खाया, बहुत रश था। नदीम भाई शो नहीं सुन सका था, उनके उसके लिए माजरत। अरे भाई कोई मसला नहीं है, सेलिब्रेशन हुई ये बड़ी अच्छी बात है, और वो भी होने वाली दुल्हन के साथ। वाह भाई वाह, क्या बात है, गोलगप्पे। और बाकी आपके मैसेज में बहुत कुछ छुपा है, वो छुपाए रहने दें। और जनाब आगे बढ़ते हैं। सलाम भैया, मैं फरीदा बुरानी हूँ।
1: कैसी है आप, आपकी तबीयत कैसी है? दुनिया में ज्यादा चावल जो है मेरे घर में पकते हैं।
0: भाई बात हो, वैसे आपने दुरुस्त जवाब दिया है, बहुत अच्छी बात है। और आगे बढ़ते हैं जनाब, कहाँ गया मोश कहती है सनी को सलाम और दुआ कह दे। दुआ भी दे रहे हो, अच्छी बात है, सलाम भी दे रहे हो मोश, अच्छी बात है। अच्छा ये संजू के लिए दिल की कैफियत वाला सॉन्ग मेरी तरफ से, सिर्फ मेरी तरफ से, शोर शराबे वाला नहीं, पक्का हो गया जनाब। और कुछ ही देर में यानी कि 2 बजे के बाद हम चलाएंगे मोश याद से। ये सॉन्ग भी अच्छा है, होना था प्यार हाय हाय। हमारी तरफ मौसम प्यारा है, थोड़ा बादल आए हुए हैं, बादल तो पूरे कराची में इसी तरीके से घूम फिर रहे हैं और घूमते हुए हंस रहे हैं।
1: हम बरसेंगे थोड़ी, हम तो तुम लोगों को तड़पा रहे हैं।
0: कब से बादल आ रहे हैं, लेकिन बादल इसी तरह हंसते फिरते जा रहे हैं, यानी कि समझ रही है ना। साइंस के मुताबिक दिल 1 मिनट में 72 मर्तबा धड़कता है, मगर जब मैं अपने दोस्त को देखती हूँ तो सांस की धज्जियां उड़ जाती हैं। क्या ये दर्जी की शॉप है, हैंडसम, बहुत ही आला। 72 मर्तबा आपका हर इंसान का दिल धड़कता है, मगर होना ये चाहिए कि सांस की साइंस की धज्जियां उड़ जाती हैं। अच्छा अच्छा सॉरी, सांस पढ़ लिया मैंने, और ये ऐसा ही वो 72 की बजाय जो है वो 145 की स्पीड से धड़कना शुरू कर देता है, ऐसा होता है वैसे। ओए होए होए, क्या बात है भाई, क्या बात है, मतलब दिल धड़कने लगा। कौन आया कौन गया सब नसीब की बात है, मगर मेरा चश्मा 6 साल से मेरे साथ है। वाह भैया, वफादारी देखनी है तो मेरे चश्मे से सीखो। हैं जी जी, हैं जी। बहुत खूब बहुत खूब, अच्छी बात है। और बात दरअसल ये है कि दिल की धड़कन की बात जो है वो की ना, धक धक धक। खैर अभी तो 2-4 गाने ऐसे चलेंगे जो कि फुल जो है हले गुले वाले होंगे, मगर हम कोशिश ये करेंगे कि 2 बजे के बाद थोड़े से मेलो ट्रैक्स भी चलाएं और आप लोगों को अच्छा लगे। खैर जी, जश्न आजादी की तैयारियों के हवाले से मैं आपसे तैयारियां कह रहा हूं, सेलिब्रेशन के हवाले से मैं आपसे पूछ तो रहा ही हूं, लेकिन उसके साथ साथ एक सवाल भी मैंने फ्लोट किया हुआ है जिसका आंसर सिर्फ और सिर्फ मेरी प्यारी सी बहन फरीदा बुरहानुद्दीन ने दिया और किसी ने नहीं दिया। जो चाहे मैसेज का जवाब दीजिए और बताइए कि दुनिया में सबसे ज्यादा चावल की पैदावार कहां होती है। तरबूज का भी पूछा था मैंने, वो रहने दो, तरबूज रहने दो, फिलहाल यही बता दो, यानी कि समझ रहे ना, इस तरह तो होता है इस तरह के कामों में। खैर बातें बहुत सारी हैं जो कि आपसे करनी है, और आज एक और बात बताऊं कि हैरत अंगेज तौर पर कुछ सिलसिलाकार मैं एक ऐसा करूंगा जिसे आप लोग स्पेशली जो फेसबुक लवर्स हैं जो मेरे, वो बड़े खुश होंगे। हो सकता है मैं कुछ ही देर में लाइव आ जाऊं 2 बजे के बाद, दिन के वक्त आज हैरत अंगेज बात है। तो लिहाजा मैसेंजर्स पर मुझे जो जो लोग मैसेजेस करते हैं उन सबसे रिक्वेस्ट है कि 2 बजे के बाद जब मैं लाइव आ जाऊं तो उधर आ जाना, मुझे समझ रहे ना। तो बात जनाब हो रही थी सेलिब्रेशन के हवाले से, और सेलिब्रेशन के हवाले से क्या क्या हो रहा है, क्या क्या नहीं हो रहा है, ये भी आपने मुझे बताना है, क्या क्या किया आपने। और वैसे आपको कुछ इन्फॉर्मेशन भी साथ ही साथ दूंगा मैं, लेकिन क्योंकि अभी ब्रेक आने वाली है तो वो इन्फॉर्मेशन बीच में रह जाएगी। दिल की अभी बात की ना, धक धक करता रहता है, और 72 टाइम जो है वो धड़कता है साइंस के मुताबिक। अब साइंस के मुताबिक मुश्क एक और बड़ी जबरदस्त सी इन्फॉर्मेशन दिल के हवाले से मैं आपको बताऊंगा। چلے بتانا شروع کر دیتا ہوں کہ انسان کے جسم کے جو اعضاء ہیں زندہ رہنے کے بعد بھی کام کر رہے ہوتے ہیں, آپ کو پتا ہے, بغیر مطلب مرنے کے بعد بھی کام کر رہے ہوتے ہیں, زندہ رہنے کے بعد کر رہا ہوں, زندہ کے ساتھ تو کام کر ہی رہے ہوتے ہیں, لیکن جب انسان اس دنیا سے چلا جاتا ہے تو اس کے جو اعضاء ہیں جسم کے اعضاء جو ہیں وہ کام کر رہے ہوتے ہیں. اور اس کے حوالے سے میرے ذہن میں تھا کہ میں آپ سے سوال کروں, تو سوال بھی نال و نال کر لیتا ہوں. دل کی بات ہو رہی تھی, دھک دھک کام کر رہا تھا. آپ یہ بتائیے گا کہ دل جو ہے جب انسان اس دنیا سے چلا جاتا ہے تو اس کے اس دنیا سے جانے کے بعد دل جو ہے وہ کتنی دیر تک دھڑکتا رہتا ہے, مطلب اس کے اندر جو ہے وہ جان رہتی ہے, یہ آپ نے بتانا ہے. دھڑک رہا ہوتا ہے وہ اس انسان کے انتقال کے بعد, انسان جب ایک انسان مر جاتا ہے تو اس کے مرنے کے بعد جو ہے دل جو ہے وہ کتنی دیر تک دھڑکتا رہتا ہے, یہ آپ نے مجھے بتانا ہے. اگر یہ بتا دیا نا مزہ آ جائے گا. اور اگر مثال کے طور پر اس کا جواب مجھے نہیں آیا تو اس سوال کو ہم نیکسٹ شو میں, یعنی کہ کل کے شو میں لے کے چلے جائیں گے. فی الحال وہ چاول والا جو سلسلہ ہے نا وہ صحیح ہے. ویسے زیادہ تر آپ گھر میں کیا کھاتے ہیں, کیا پکتا ہے زیادہ تر, مطلب روٹی زیادہ پکتی ہے چاول پکتے ہیں؟ ڈیلی بیسس پر کچھ لوگوں کے گھر چاول بنتا ہے, چاہے دن کے وقت کھا رہے ہوں چاہے رات کے وقت کھا رہے ہوں, مطلب ڈنر پر یا لنچ پر. لیکن ایسا ہے کہ کچھ لوگوں کے یہاں ڈیلی نہیں بھی پکتے. تو آپ لوگوں نے مجھے یہ بتانا ہے کہ چاول جو ہے وہ کتنا کھاتے ہیں, ویسے گھر میں کتنی مرتبہ پکتا ہے مشک, تم بتاؤ. سمی ذرا تم بھی بتاؤ. بریانی وہ باہر سے جو چاول کھائے جاتے ہیں اس کے علاوہ, گھر کی بات کی جا رہی ہے. تو خیر جی یہ سلسلہ اسی طرح چل رہا ہے, آپ لوگ میسیجز بھی کر رہے ہیں, ہم بڑے پیارے پیارے سے ٹریک بھی آپ کو سنا رہے ہیں, اور ابھی جائیں گے ایک چھوٹی سی بریک کے جانے پر.
2: سونا صحت کامیابی اسکیم کے تحت سونا کی جدید اور زیادہ افادیت والی کھادیں خریدیں اور پائیں بے شمار قیمتی انعامات.
3: دن میں اپنے پیسوں سے کسی راہ چلتے کی ہیلپ کرنا, یہ ہے اصل آزادی. آپ کے لیے اصل آزادی کیا ہے؟ ڈاؤن لوڈ دا جیز کیش ایپ ناؤ. This program is brought to you by
4: Step School se Foundation Ho Strong. Call now at 03111117837.
5: کسی بھی انسان کے لیے سب سے اہم ہوتی ہے اس کی صحت.
6: کسی بھی شخص کو دیکھ کے اس کی صحت کے بارے میں اندازے نہ لگا. جی ہاں, مجھے بھی لوگ موٹی کہتے ہیں, مگر ایسا نہیں کہ میں بہت کھاتی ہوں. ہم بنا کسی تحقیق کے بس باتیں بنانے کا فن جانتے ہیں. سامنے والے پر کیا گزری ہمیں سے کیا. پاپا ایک بیماری ہے, صرف میٹھا نہ کھانے سے ختم نہیں ہوگی. اپنا بی ایم آئی چیک کروائیں,
5: یعنی اپنے ویٹ کو اپنی ہائٹ کی مناسبت سے جانچیں, ویٹ سے آگے کا سوچیں.
7: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا.
0: ویلکم بیک کہیں گے سونے. تو کیوں نہ آپ کو ابھی لے کے جایا جائے ایک بہت ہی زبردست ٹریک کی جانب. جو لوگ عربک ٹریک سننے کے بہت شوقین ہیں ان سب کو ڈیڈیکیٹ کریں گے. خصوصی طور پر ہمارے اسماعیل بھائی نمائش والے جو ہے وہ آتے تھے, شادی کے بعد وہ بھی غائب ہو گئے. تو اسماعیل بھائی ہمیشہ جو ہے عربک ٹریک کی ہمیں فرمائش کرتے تھے, تو یہ ہم ان کو ڈیڈیکیٹ کرتے ہیں. ایلو پھڑو.

0: वेलकम बैक कहेंगे सुने हो आप सबको है हाय हाँ हम हैं तुम्हारे ब्यूटीफुल ट्रैक और हमारे नए सिंगर है भाई मुर्तजा कजलबाश उनका गाना चलाया और उम्मीद करते हैं कि आपको पसंद आया होगा और जना मुश्क क्या कहती है वाह वाह वाह ये गाना मुझे भी बहुत पसंद है भाई क्या बात है और थैंक यू वेरी मच भी गए सॉन्ग के लिए और आगे बढ़ते हैं जनाब हमारे सलीम मेवन साहब भी सुन रहे हैं सलीम मेवन साहब के मैसेजेस नहीं पढ़ सके यानी ये समझ रहे हैं ना आप मगर वो हमें सुन रहे हैं सलीम भाई बहुत बहुत शुक्रिया आपका और उसके साथ साथ मेरी प्यारी सी शहजादी बहन जरी नूर भी सुन रहे हैं सलाम कहा है उन्होंने सबको और मुझको और संजू को और एक अदद गाना भी डेडिकेट करने के लिए कहा है कि संजू को गाना डेडिकेट कर दीजिएगा बिल्कुल कर देंगे इस तरह तो होता है अयूब लाला पता नहीं कहाँ गायब है अयूब आफरीदी साहब और अलीमुद्दीन यूसुफजई साहब भी गायब है इस तरह तो होता है इस तरह के कामों में क्यों उदास फिरते हो सर्दियों की शामों में तो जनाब सवाल ये था कि चावल अरे चावल के हवाले से किसी ने कुछ कहा था यार एक मैसेज आया था हाँ शनाया माही का मैसेज आया है और उन्होंने सबसे ज्यादा चावल जो है वो जिस मुल्क में पैदा किए हैं वो गलत है और कहती हैं कि महीने में सिर्फ एक बार चावल बनते हैं इतना भी नहीं होना चाहिए भाई महीने में सिर्फ एक बार चावल बनते हैं क्योंकि रोटी किसी को भी पसंद नहीं खैर कभी मतलब मैं ऐसा नहीं है कि मैं महीने में एक दफा खाऊं मैं गोभी चावल कम खाने वाला इंसान हूं बहुत ज्यादा शौक से खाने वाला इंसान नहीं हूं मगर ऐसा भी नहीं कि महीने में एक दफा चलो दो तीन दिन के बाद या दो दिन के बाद यानी कि समझ नहीं है ना तो चावल का फिर दिल भी करता है लेकिन ये क्या बात है एक मर्तबा अच्छा जी जरूरत तोड़ देती है गरूर और बेनियाजी को न होती कोई मजबूरी तो हर बंदा खुदा होता है हाय वैसे इसे शेर बहुत खूब शेर है यहां पर तो नाउजुबिल्ला मिन जालिक हर इंसान जो है यहां पर खुदा बना हुआ है जिसके पास पैसा आ जाए थोड़ा सा भी तो बस ताकत की असल निशानी जो है वो पैसा है लोगों ने ये समझ लिया है कि पैसा जो है वो ताकत की निशानी है जिसके पास जितनी दौलत होती है वो हर इंसान को खरीदने की हर इदारे को खरीदने की जो है वो कोशिश करता है जो भी काम है बस हो जाए भाई पैसा फेंक तमाशा देख तो जो ताकत की एक जिसको कहते हैं शक्ल जो है वो पैसा बन गया है जबकि पैसा ताकत की दौलत पैसे की बात की जाए तो ये ताकत की निशानियों में से नहीं है जिन ये तो जिन लोगों के पास मैं क्या मिसाल दूं हजरत उस्मान गनी की मिसाल ले लीजिए क्या उनसे ज्यादा अमीर शख्स जो है वो अरब में मौजूद था मगर उन्होंने अपनी दौलत सारी जो है वो गुरबा में गरीबों में हमारे दीन के लिए लुटा दी ये होती है ताकत दौलत की ताकत ये जाएंगे एक ब्रेक की जाने और इस पर थोड़ी सी चर्चा और करेंगे
1: Brought to you by Dr. Hamid General Homeo and Schwaber Germany, proudly serving Pakistan with the best of homeopathy for 75 remarkable years.
2: महराना देखभाल में फितरत परवान चढ़ती है शॉबिंग सिंगल रेमेडीज मखसूस हर्बल फार्म्स और नबताती बागा से हासिल की जाती हैं, ताकि आपको ऐसा मयार मिले जिस पर आप मुकम्मल भरोसा कर सकें। डॉक्टर हमीद जनरल होम्यो और शॉब जर्मनी के पाकिस्तान में 75 साल सिर्फ सेहतमंद पाकिस्तान के नाम
3: सोना सेहत कामयाबी स्कीम के तहत कार्ड को स्क्रैच करें और पाएं बेशुमार कीमती इनाम
4: दिन में अपने पैसों से किसी राह चलते की हेल्प करना ये है असल आजादी आपके लिए असल आजादी क्या है डाउनलोड द जैज कैश ऐप नाउ
5: दिस प्रोग्राम इज ब्रॉट टू यू बाय
6: स्टेप स्कूल से फाउंडेशन हो स्ट्रॉन्ग कॉल नाउ एट 03111117837
7: अभी राजा उस्ताद आ जाएगा फिर मुझे कमरे में ले जाकर गलत तरीके से हाथ लगाएगा और किसी को बताने से भी मना करेगा
8: ہمارے معاشرے میں جنسی بدسلوکی کے واقعات صرف لڑکیوں کے ساتھ ہی نہیں ہوتے بلکہ لڑکے بھی اس کا شکار ہوتے ہیں. لڑکے اور لڑکیوں دونوں کی حفاظت کا خیال رکھیں، دونوں کو سمجھائیں، چاہے اپنا ہو یا پرایا، اگر کوئی ان کی مرضی کے خلاف انہیں چھوئے تو آپ کو فوراً بتائیں. جنسی بدسلوکی کے بچاؤ کے لیے بچوں میں اپنی حفاظت کرنے کی سمجھ بوجھ پیدا کریں. پاکستان کا آئین اور قانون ہر بچے کو جسمانی اور نفسیاتی حق فراہم کرتا ہے. تحفظ ہر بچے کا حق ہے، آئیں اسے یقینی بنائیں. مزید معلومات اور مشورے کے لیے ہیلپ لائن 1099 پہ کال کریں. وزارت انسانی حقوق، حکومت پاکستان.
9: مفاد عامہ کے لیے پیغام حکومت پاکستان اور ایف ایم 100 کراچی کی جانب سے پیش کیا گیا.
10: کبھی سوچا ہے کہ اب جنگ کی صورت کیا ہے؟ اب جنگ میدان جنگ میں نہیں، ہمارے ذہنوں میں لڑی جا رہی ہے. اب دشمن کی گولیاں بارود نہیں، معلومات ہیں، اور نشانہ ہم سب. ریاست مخالف طاقتیں ہمارے گھروں کے دروازے تک پہنچ چکی ہیں. ٹیکنالوجی اور انٹرنیٹ کے پردے میں دشمن چھپا بیٹھا ہے. وہ ڈھونڈتا ہے کمزور لمحے، بے روزگار نوجوان، ضرورت مند خاندان. پھر ان کے سامنے بچھاتا ہے خواب، بڑی نوکری، تیز دولت، بیرون ملک سفر، اور پھر کبھی رپورٹر کی صورت میں، کبھی این جی او ورکر یا فری لانسر بن کر ان سے وہ راز نکلواتا ہے جو دشمن کا راستہ کھو دیتے ہیں، جن سے بدامنی، خوف اور فساد ہماری گلی کوچوں تک اتر آتے ہیں، ہمیں اپنی ہی مٹی کے خلاف کھڑا کر دیتا ہے. جو آپ سے معلومات لیتا ہے وہ آپ کی ذات تک پہنچتا ہے. آپ کی تصویریں، پہچان، فون، سب کچھ خطرے میں ڈال دیتا ہے. تو یاد رکھیے، کسی اجنبی کو اپنی کوئی حساس بات نہ دیجیے. کوئی مشکوک چیز، کال یا پیشکش ہو، فوراً رپورٹ کیجیے. حساس مقامات بس اپنے ادارے تک رکھیے، کیونکہ ہر لفظ، ہر کلک، ہر تصویر یا تو حفاظت ہے یا خطرہ. فیصلہ آپ کے ہاتھ میں ہے.
9: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا.
11: گلی محلوں میں صفائی کا خاص خیال رکھیں، کہیں پر پانی کھڑا نہ ہونے دیں. ڈینگی جان لیوا مرض ہے، علاج سے بہتر احتیاط ہے. دس پبلک سروس میسج از براٹ ٹو یو بائی ایف ایم 100.
12: ایف ایم 100 لائک اس آن فیس بک
0: ویلکم بیک سنو. جنہوں نے ابھی بھی جوائن کیا ان کو بنا دے جناب، میرا نام ہے ندیم اختر. یہاں سے آپ لوگ مجھے کہتے ہیں ہیپی آرز بھی، میں ہوں آپ کے ساتھ، آپ کا اور میرا ساتھ ہے جناب 3 بجے تک، اور یہ ہلا گلا جاری ہو ساری 3 بجے تک. سوال میں نے فلوٹ کیا ہے کہ آپ لوگوں نے یہ بتانا ہے کہ وہ کون سا ملک ہے جس میں چاول کی پیداوار سب سے زیادہ ہوتی ہے. جواب آ رہے ہیں آپ کی جانب سے، اور ابھی کچھ دیر پہلے جو میں چرچا کر رہا تھا وہ ہم کنٹینیو کریں گے. بٹ ناٹ ناؤ، ابھی ہم آپ کو لے کر جائیں گے ایک بہت ہی پیارے سے ٹریک کی جانب. ایلو پھڑو